0: उसको वैगन में भरते हैं तो फ्लाई ऐश बहुत फाइन होती है, उसको लोड करने के टाइम में बड़ा पॉल्यूशन होता है, फिर जब उसको ट्रांसपोर्ट करो जब ट्रेन 100 की स्पीड से चलेगी तो बहुत सारी फ्लाई ऐश निकल के बाहर आ जाती है और पूरे रास्ते उसका ट्रांसपोर्टेशन का प्रॉब्लम होता है. सो दैट्स व्हाई वी ब्रॉट दिस रिफॉर्म. फ्लाई ऐश के लिए स्पेशल कंटेनर डिजाइन किया है जिसमें लोडिंग होगी टॉप से.
1: सुप्रीम कोर्ट मध्य प्रदेश के धार जिले के भोजशाला तनाजे की रोजाना की बुनियाद पर समाप्त करने पर राजी हो गया है. ताहम भारत के चीफ जस्टिस सूर्यकांत, जस्टिस जॉय माल्या बागची और जस्टिस वी मोहन्ना पर मुश्तमिल बेंच ने दरखास्त गुजारों की उस अर्जी को मुस्तरद कर दिया जिसमें तनाजे से पहले की सूरत हाल बहाल करने के लिए उबूरी हुक्म जारी करने की दरखास्त की गई थी. पहले की सूरत हाल के मुताबिक मुसलमानों को मुकर्रर करदा दिनों में हिंदुओं की पूजा के साथ साथ जुमे के रोज नमाज अदा करने की इजाजत हासिल थी. बेंच ने रियासत को हुक्म दिया है कि वो मजकूरा आराजी से मुतसिल एक खुली जगह फराहम करे ताकि मुस्लिम फरीक जुमे के रोज दोपहर 1 बजे से सपहर 3 बजे तक जुमे की नमाज अदा कर सके. बेंच ने वाजे किया कि ये इंतजाम आर्जी बुनियादों पर है जब तक के मामले का हतमी फैसला नहीं हो जाता. बेंच ने दोनों फरीकों से तहमुल बरतने की अपील की और इस मामले को इंतहाई हसास करार दिया. भारत कल से हैदराबाद में मेहनत और रोजगार के ब्रिक्स वुजरा की 12वीं मीटिंग की मेजबानी करेगा. इस दो रोजा मीटिंग में ब्रिक्स रुकन ममालिक के मेहनत और रोजगार के वुजरा और सीनियर अफसरान यकजा होंगे. भारत की ब्रिक्स सदारत जिसका उन्वान है लचक, जिद्दत तराजी, इश्तराक और पायदारियत की तामीर, इसके तहत ये इज्तिमा होगा. मेहनत और रोजगार के मरकजी वजीर डॉक्टर मनसुख मांडविया मीटिंग की सदारत करेंगे. इस दौरान वुजरा समाजी तहफ्फुज को फरोग देने, मेहनत की मंडियों को बाजाब्ता शक्ल देने, खवातीन की शमूलियत को बढ़ाने और अफरादी कुव्वत में उन्हें शामिल करने समेत 4 तरजीही मौजूदात पर तबादला ख्याल करेंगे. मीटिंग के दौरान रोजगार वर्किंग ग्रुप के जरिए तैयार करदा ड्राफ्ट एलामिये को गौर खोज के बाद अपनाया जाएगा. इस एलामिये का मकसद ब्रिक्स ममालिक में मेहनत के बाजार की पॉलिसियों, मेहनतकशों की बहबूद, हुनरमंदी के फरोग और शमूलियाती रोजगार पर तआवुन को तकवीयत देना है. इसके अलावा एलामिये का मकसद काम की बदलती दुनिया में लचक और पायदार तरक्की को फरोग देना भी है. मेहनत और रोजगार के मरकजी वजीर डॉक्टर मनसुख मांडविया ने कहा है कि मस्नूई जहानत नौजवानों के हुनर को मौसर तरीके से निखार सकती है. हैदराबाद में ब्रिक्स ट्रेड यूनियन फोरम समिट से मेहमान खसूसी के तौर पर खिताब करते हुए डॉक्टर मांडविया ने स्किल इंडिया मिशन के तहत समाजी तहफ्फुज पहल के मुख्तलिफ हुकूमती इकदामात और प्रोग्रामों को नुमाया किया. ये खबरें आकाशवाणी से नशर की जा रही हैं. इंतखाबी कमीशन ने हरियाणा और आंध्र प्रदेश में जारी वोटर फहरिस्तों की खसूसी नजरसानी SIR की मुद्दत में 10 दिन का इजाफा कर दिया है. कमीशन के नए शेड्यूल के मुताबिक हरियाणा और आंध्र प्रदेश में बूथ लेवल अफसरान BLO इस महीने की 24 तारीख तक घर घर जाएंगे. इससे पहले ये मुद्दत आज 14 जुलाई को खत्म हो रही थी. कमीशन ने कहा है कि इंतखाबी फहरिस्तों का मुसविदा 31 जुलाई को शाया किया जाएगा जबकि हतमी वोटर फहरिस्त की इशात 3 अक्टूबर को होगी. इंतखाबी कमीशन ने ये भी इत्तला दी है कि दोनों रियासतों में 31 जुलाई से 30 अगस्त के दरमियान दावे और एतराजात दाखिल किए जा सकते हैं. शहरी हवाबाजी के मरकजी वजीर राम मोहन नायडू ने कहा है कि ढुलेरा बैनल अक्वामी हवाई अड्डे पर 3 माह में कामकाज शुरू हो जाएगा. प्रोजेक्ट की पेशरफ्त का जायजा लेने के बाद मीडिया से बातचीत करते हुए वजीर मौसूफ ने कहा कि इस प्रोजेक्ट का 80% काम मुकम्मल हो चुका है और हुकूमत का मकसद आइंदा 3 माह में टर्मिनल की तामीर के बकिया काम को मुकम्मल करना और लाजमी लाइसेंस हासिल करना है ताकि परवाजों का आगाज किया जा सके. वज़ीर-ए-आज़म नरेंद्र मोदी ने BJP के सीनियर लीडर रामचंद्र गौड़ा के इंतकाल पर दुख का इजहार किया है. सोशल मीडिया की एक पोस्ट पर जनाब मोदी ने जनाब गौड़ा को कर्नाटक में BJP का एक अहम सुतून करार दिया जिन्होंने जमीनी सतह पर पार्टी को मुस्तहकम करने और पार्टी वर्करों की नस्लों को तैयार करने में अपनी जिंदगी वक्फ कर दी. जनाब मोदी ने सोगवार कुनबे और उनके हामियों से भी दिली ताज़ियत का इजहार किया. बाहमी तिजारत और सरमायाकारी को वसत देने की जानिब एक अहम कदम के तहत भारत मालदीव आजाद तिजारती मुआहदे के लिए बातचीत का पहला दौर कामयाबी के साथ मुकम्मल हो गया. ये बातचीत گزشتہ ہفتے ورچوئل طور پر ہوئی تھی کامرس اور تجارت کی وزارت نے کہا ہے کہ طرفین نے بات چیت کے سبھی پہلوؤں پر خاطرخواہ پیش رفت کی اور مختلف معاملات پر وسیع تر اتفاق ہوا ہے بھارتی محکمہ موسمیات آئی ایم ڈی نے کل تک اڈیشہ میں کہیں کہیں شدید سے بہت شدید اور کہیں انتہائی شدید بارش کے لیے ریڈ الرٹ جاری کیا ہے اس نے مزید کہا ہے کہ کل تک بہار میں شدید سے بہت شدید بارش کا امکان ہے آئی ایم ڈی نے کہا ہے کہ آئندہ دو روز کے دوران ملک کے شمال مشرقی حصے چھتیس گڑھ جھارکھنڈ اور مغربی بنگال میں بھی اسی طرح کا موسم رہے گا یوکرین کی فضائیہ نے کہا ہے کہ اس کے فضائی دفاعی نظام نے رات بھر چلے سلسلے وار حملوں کی لہر کے دوران پانچ روسی بیلسٹک میزائلوں کا پتہ لگایا اور انہیں ناکام کیا حالانکہ دیگر کئی میزائل اور ڈرونز دفاعی نظام میں سرایت کرنے میں کامیاب رہے اور انہوں نے راجدھانی کیف کو نشانہ بنایا یوکرین کی فضائیہ کے مطابق ایک بیلسٹک میزائل اور 25 ڈرونز نے ملک بھر میں 17 مقامات کو نشانہ بنایا جن سے ملبے کے گرنے کی بھی رپورٹ ہے کیف میں حملوں کی وجہ سے دو گوداموں میں آگ لگ گئی اور ایک اسکول کو نقصان پہنچا یوکرین کے صدر ولودیمیر زیلنسکی جو کہ فرانس کی سالانہ بیسٹل ڈے تقریبات میں شرکت کے بعد صرف پیرس میں ہیں نے کہا کہ یوکرین اور اس کے بین الاقوامی ساجدار اگلے ایک سال کے اندر مشترکہ طور پر کم لاگت والے اور بڑے پیمانے پر تیار کیے جا سکنے والے دفاعی نظام تیار کر سکتے ہیں فیفا عالمی کپ میں آج رات امریکہ کے ٹیکسس کے ڈیلس سٹیڈیم میں پہلے سیمی فائنل میں فرانس کا مقابلہ اسپین سے ہوگا یہ میچ بھارتی وقت کے مطابق رات 12:30 بجے شروع ہوگا یہ میچ جیت کر فرانس لگاتار تیسری مرتبہ فیفا عالمی کپ کے فائنل میں پہنچنے کی کوشش کرے گا دوسری جانب اسپین سال 2010 میں ٹرافی جیتنے کے بعد پہلی مرتبہ فائنل میں پہنچنے کی بھرپور کوشش کرے گا کرکٹ میں برمنگھم کے ایجبسٹن میں کھیلے جا رہے 3-1 بین الاقوامی سیریز کے پہلے میچ میں انگلینڈ نے بھارت کے سامنے جیت کے لیے 269 رن کا نشانہ رکھا ہے جواب میں آخری خبریں ملنے تک بھارت نے 22 اوورز میں 2 وکٹ کے نقصان پر 129 رن بنا لیے ہیں اس سے قبل پہلے بلے بازی کرتے ہوئے انگلینڈ نے 47 اوورز اور 5 گیندوں میں 258 رن بنائے انگلینڈ کی جانب سے جو روٹ نے سب سے زیادہ 76 رن جبکہ لیام ڈوسن نے 68 رن بنائے بھارت کی جانب سے اکشر پٹیل نے 4 وکٹ لیے شبھمن گل کی قیادت والی بھارتی ٹیم کو آزمودہ کار کھلاڑیوں روہت شرما اور وراٹ کوہلی کی واپسی سے مزید تقویت ملے گی اور آخر میں خاص خبریں ایک بار پھر سن لیجئے بھارت نے آبنائے ہرمز کے راستے محفوظ اور آزادانہ نقل و حمل کی بات دہرائی ہے اس نے مہازرائی کے دیرینہ حل کی خاطر ایران اور امریکہ سے ایک بار پھر بات چیت کرنے پر زور دیا ہے بھارت نے کہا ہے کہ پاکستان کے زیر قبضہ جموں کشمیر میں جاری احتجاج پاکستان کی جانب سے دہائیوں طویل سلسلے وار استحصال اور بنیادی حقوق کی پامالی کا نتیجہ ہے بھارت اور برطانیہ کے درمیان جامع اقتصادی تجارتی معاہدہ کل سے نافذ ہو جائے گا اس کے تحت زیادہ تر بھارتی برآمدات کو بغیر ڈیوٹی رسائی فراہم ہوگی انتخابی کمیشن نے ہریانہ اور آندھرا پردیش میں ووٹر فہرستوں کی جاری خصوصی تفصیلی نظر ثانی کی مدت میں مزید 10 دن کی توسیع کر دی ہے اور مردوں کے کرکٹ میں برمنگھم میں پہلے ایک روزہ بین الاقوامی میچ میں میزبان انگلینڈ نے بھارت کی جیت کے لیے 259 رن کا نشانہ دیا ہے اس کے ساتھ ہی خبروں کا یہ بلیٹن ختم ہوا